0: कि टकराव और लड़ाई के असरात उन खित्तों से बाहर तक मुरतब होते हैं जहां ये हो रहे हैं। तवानाई की यकीनी फराहमी के बारे में डॉक्टर जयशंकर ने यह बात दोहराई कि तवानाई के ताल्लुक से कोई भी फैसला मुल्क के मफाद को मलहूज खातिर रखते हुए किया जाता है और इस सिलसिले में कोई भी सरकारी खरीद कम वक्त और दस्तियाबी की सूरत हाल पर मबनी होती है।
1: पिछले 12 साल में वज़ीर आज़म नरेंद्र मोदी की नज़रिया साज क़यादत में मुल्क में बड़ी तब्दीली आई है और इसमें सबका साथ, सबका विकास, सबका विश्वास और सबका प्रयास के उसूलों का अहम रोल रहा है। इस अरसे के दौरान मोदी सरकार ने गरीबों, किसानों, ख़वातीन और नौजवानों की बहबूद और उन्हें बाख्तियार बनाने के लिए कई अहम इकदाम किए हैं। आकाशवाणी न्यूज़ एक खसूसी फीचर 12 साल विश्वास के, विकास के, जन कल्याण के पेश कर रहा है। इसके तहत आज हम खारजा पॉलिसी के जरिए भारत को आलमी सतह पर एक सरकर्दा मुल्क बनाने की समत सरकार की जानिब से किए गए इकदाम की बात कर रहे हैं। पेश है एक रिपोर्ट।
2: पिछले 12 साल के दौरान भारत एक मजबूत आलमी लीडर के तौर पर उभरा है, जिसकी वजह वो जुरतमंदाना इकदाम हैं जो अजाइम को अमल से जोड़ते हैं। वज़ीर आज़म की क़यादत ने उन कोशिशों को जिम्मेदारी और शमूलियत के साथ आगे बढ़ाया है, जिससे ये बात यकीनी हुई है कि भारत की आवाज़ आलमी प्लेटफॉर्म पर गूंजे। भारत ने मुल्क मुकद्दम के उसूल को सबसे ऊपर रखते हुए खारजा पॉलिसी में नई तवानाई फूंकी और अपने पुराने ताल्लुकात को मजबूत करने के साथ साथ नए दोस्त भी बनाए। भारत की खारजा पॉलिसी की सबसे बड़ी खास बात कोविड-19 बहरान के दौरान सामने आई, जब उसने अपनी इंसान दोस्त सिफारतकारी के सबूत के तौर पर वैक्सीन मैत्री इकदाम शुरू किया। जनवरी 2021 से भारत ने 99 ममालिक और अक्वाम मुतहदा के दो इदारों को 30.12 करोड़ से ज्यादा वैक्सीन फराहम की। बांग्लादेश में मुकीम फिजियोथेरेपिस्ट और योग टीचर डॉक्टर ज्योतिष को बिस्वास ने आकाशवाणी न्यूज से बात करते हुए कहा कि भारत की तरफ से वैक्सीन की तेज रफ्तार तरसील खैरसगाली का एक गहरा मुजाहरा था। उन्होंने भारत, उसकी हुकूमत और उसके अवाम का शुक्रिया अदा किया और नए ख्वाहिशात का इजहार किया। इंसानी हमदर्दी की बुनियाद पर मदद और आफात से निमटने के ऑपरेशंस भारत की आलमी शमूलियत का एक अहम हिस्सा रहा है। नवंबर 2025 में श्रीलंका के मशरकी साहिल पर तूफान दितवा आया, जिससे सैकड़ों अफराद हलाक, हजारों बेघर और अहम इंफ्रास्ट्रक्चर तहस नहस होकर रह गया। श्रीलंका के अवाम के साथ यकजहती का इजहार करते हुए भारत ने श्रीलंका को फौरी इंसानी हमदर्दी की बुनियाद पर मदद और आफात से निजात फराहम करने के लिए ऑपरेशन सागर बंधु शुरू किया। भारत ने 1000 टन से ज्यादा इमदादी सामान पहुंचाया, जिसमें खुश्क राशन, खेमे, तिरपाल, हाइजीन किट्स, कपड़े, पानी साफ करने वाले किट्स और तकरीबन 4.5 टन अद्वियात और सर्जिकल आलात। इसके अलावा 60 टन खसूसी साजो सामान शामिल था। भारत की हुकूमत का शुक्रिया अदा करते हुए श्रीलंका के बंदरगाहों और हवाबाजी के नायब वजीर जमित रोबान कदी थुकोव ने कहा कि भारत ने श्रीलंका के लोगों के साथ बेपनाह गर्मजोशी और यकजहती का मुजाहरा किया है। पिछले 12 साल में भारत ने वैक्सीन मैत्री और ऑपरेशन सागर बंधु जैसे मौसर इकदाम के जरिए एक आलमी रहनुमा के तौर पर कदम बढ़ाया है। नई दिल्ली से अमन यादव की रिपोर्ट के साथ खबरनामे के लिए मैं शमीम इरफान।
1: सदर जमहूरिया द्रौपदी मुर्मू आज से उत्तराखंड के 2 दिन के दौरे पर रहेंगी। अपने इस दौरे में वो देहरादून में इंडियन मिलिट्री एकेडमी में 158वें रेगुलर कोर्स और 141वें तकनीकी ग्रेजुएट कोर्स की पासिंग आउट परेड का मुशाहदा करेंगी। अमरीकी सदर डोनाल्ड ट्रंप ने जंग के खात्मे के लिए बातचीत में बेशरफ का हवाला देते हुए ईरान पर नए फौजी हमले रोक दिए हैं। इससे चंद घंटे कबल उन्होंने ईरान की तेल सनत का कंट्रोल अपने हाथ में लेने की धमकी दी थी। एक सोशल मीडिया पोस्ट पर सदर ट्रंप ٹرمپ نے کہا کہ ایران کے اعلی سطح کے رہنماؤں کے ساتھ بات چیت میں پیش رفت ہوئی ہے اور اسی لیے اچانک یہ تبدیلی ہوئی ہے. صدر ٹرمپ نے کہا کہ ایران کے ساتھ جنگ کے خاتمے کے لیے سمجھوتا قریب قریب مکمل ہو گیا ہے اور یورپ میں ختم ہفتہ پر اس سمجھوتے پر دستخط کیے جانے کی امید ہے. صدر ٹرمپ نے وائٹ ہاؤس میں اوول آفس میں یہ بات کہی. خواتین کا دسواں آئی سی سی ٹی ٹوینٹی کرکٹ ورلڈ کپ آج برمنگھم میں ایجبسٹن میں شروع ہو رہا ہے. ٹورنامنٹ کے پہلے میچ میں میزبان انگلینڈ کا مقابلہ سری لنکا سے ہوگا. ایک ماہ طویل ٹورنامنٹ کی میزبانی انگلینڈ اور ویلز کر رہے ہیں. ٹورنامنٹ کا فائنل 5 جولائی کو لارڈز کرکٹ گراؤنڈ پر کھیلا جائے گا. بھارتی خواتین اتوار کو روایتی حریف پاکستان کے خلاف میچ سے اپنی مہم کا آغاز کریں گی. ہرمن پریت کور کی زیر کمان بھارتی ٹیم خواتین کا اپنا پہلا ٹی ٹوینٹی ورلڈ کپ ٹائٹل جیتنے کے ارادے کے ساتھ میدان میں اترے گی. فیفا ورلڈ کپ 2026 کل رات شاندار افتتاحی تقریب کے ساتھ میکسیکو سٹی میں شروع ہوا ہے. پہلے میچ میں میکسیکو نے جنوبی افریقہ کو 2-0 سے ہرا دیا. کھیل کے 9ویں منٹ میں جولیان کوئنونز نے میکسیکو کے لیے پہلا گول کیا. بعد میں راؤل جیمینیز نے 67ویں منٹ میں گول کر کے اسکور میکسیکو کے حق میں 2-0 کر دیا. اس سے قبل فیفا ورلڈ کپ کی رنگا رنگ افتتاحی تقریب میں عالمی موسیقی اور ثقافت کی جھلک پیش کی گئی جس میں شاکیرا اور برنابوئے نے شائقین کو مسحور کر دیا. بھارتی موسمیات محکمے نے آج دلی قومی راجدھانی خطے میں کئی مقامات پر گرج چمک کے ساتھ اوسط بارش ہونے کی پیش گوئی کی ہے. ہریانہ، چنڈی گڑھ، پنجاب، راجستھان کے کچھ حصوں، ہماچل پردیش، جموں کشمیر اور لداخ میں بھی اسی طرح کا موسم رہنے کا امکان ہے. یہ تھی خبریں. اب اخبارات کے آئینے کے ساتھ ہیں شمیم عرفان.
2: شکریہ فہیم. آج کے بیشتر اردو اخبارات کی شہ سرخیاں ایک دوسرے سے مختلف ہیں. اخبار پرتاپ نے نیتی آیوگ کی گورننگ کونسل سے وزیر اعظم کے خطاب کو اپنی شہ سرخی بناتے ہوئے لکھا ہے، پی ایم مودی نے ریاستوں کو وکست بھارت 2047 کے لیے دیا ماسٹر پلان. امریکہ کے بھارتی جہاز پر حملے میں عملے کے 3 اہلکاروں کی ہلاکت کے بعد بھارت نے امریکی ناظم الامور کو طلب کیا. یہ خبر بھی اخباروں نے نمایاں طور پر شائع کی ہے. اخبار انقلاب کی شہ سرخی ہے، راجیہ سبھا انتخابات میں مدھیہ پردیش، گجرات اور کرناٹک سے 14 امیدوار بلا مقابلہ منتخب. اخبار کی ایک اور سرخی ہے، 4 دن میں ٹی ایم سی کے 4 راجیہ سبھا ممبران پارلیمنٹ نے دیا استعفی. اخبار پرتاپ کی ایک اور نمایاں خبر ہے، فوج کے سربراہ جنرل اپندر دیویدی نے 6 سابق فوجیوں کو شاندار خدمات کے لیے اعزاز سے نوازا.
1: آخر میں خاص خبریں ایک بار پھر. مرکز نے آسام اور ناگالینڈ میں خام تیل اور قدرتی گیس کی تلاش اور پیداوار کے لیے دونوں ریاستوں کی سرکاروں کے ساتھ تاریخی سہ فریقی مفاہمت نامے پر دستخط کیے ہیں. سرکار نے سیکیورٹی نظام سے بچنے اور مالی بنیادی ڈھانچے کو نشانہ بنانے کی خاطر مصنوعی ذہانت کا استعمال کرنے کے سائبر مجرموں کے بڑھتے ہوئے خطرے کے تناظر میں ایڈوائزری جاری کی ہے. وزیر خارجہ ایس جے شنکر نے موجودہ مہازارائی کے دور میں متنوع سپلائی نظام اور بین الاقوامی اشتراک میں اضافے پر زور دیا ہے. امریکی صدر ڈونلڈ ٹرمپ نے جنگ کے خاتمے کے لیے بات چیت میں پیش رفت کا حوالہ دیتے ہوئے ایران پر نئے فوجی حملے منسوخ کر دیے ہیں. برمنگھم میں آج خواتین کے آئی سی سی ٹی ٹوینٹی کرکٹ ورلڈ کپ کے پہلے میچ میں میزبان انگلینڈ کا مقابلہ سری لنکا سے ہوگا. اس کے ساتھ ہی یہ خبرنامہ ختم ہوا.
3: یہ آکاشوانی دلی
4: میڈیم ویو 330.03 میٹر یعنی 909 کلو ہرٹز اور ایف ایم 100.1 میگا ہرٹز پر یہ آکاشوانی کا گورکھپور کیندر ہے. آئیے سنتے ہیں فلم سنگیت کا کاریکرم ہٹس سپر ہٹس. कार्यक्रम का सबसे पहला गाना जो आप सुनने जा रहे हैं वो है फिल्म नमक हराम से. ¶¶ है किशोर कुमार।

एफएम 103.5 मेगाहर्जको तरङ्गमा हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। समय यस बेला दिउँसोको ठिक 2:30 भइरहेछ र अब प्रथममा यहाँहरू समक्ष राखिरहेछौँ रोबिन शर्माको आवाजमा यो आधुनिक गीत। शब्द पुष्कर पराजुलीको छ भने सङ्गीत रहेको छ शरद सिन्हाको।

आधुनिक गीत पछि अब यहाँ समक्ष राखिरहेछौ लोकगीत चन्द्रदीप वाइवानी साथीहरूको आवाजमा।

0: सांगीतिक कार्यक्रमपछि श्रोता अब भने समय भएछ समाचारको।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, सरकारले विगत 12 वर्षमा महिलाहरूका लागि अनुकूल वातावरण सृजना गरेको छ ताकि उनीहरूले राष्ट्र निर्माणमा आफ्नो पूर्ण क्षमता प्रयोग गर्न सकोस्। गृहमन्त्री अमित शाहले नयाँ दिल्लीमा श्री अमरनाथ यात्राको तयारीहरूको समीक्षाका लागि एक उच्च स्तरीय बैठकको अध्यक्षता गर्नुभयो। सरकारले संस्थागत औद्योगिक र व्यावसायिक ग्राहकहरूलाई खुद्रा पसलहरूबाट मोटर स्पिरिट र हाई स्पिड डिजेल खरिद गर्न प्रतिबन्ध लगाएको छ। राष्ट्रसंघले ओमान तटमा भारतीय ओइल ट्याङ्करमा भएको हमलाको निन्दा गरेको छ। भारतीय निशानेबाज एवं एसियाई खेलहरूमा स्वर्ण पदक विजेता जसपाल राणाको 49 वर्षको उमेरमा निधन भएको छ। र टोरेन्टोमा फिफा फुटबल विश्वकपमा आज ग्रुप बीको म्याचमा क्यानाडाको सामना बोस्निया हर्जेगोभिनासित हुनेछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, वित्तीय समावेशीकरण र उद्यमशीलतादेखि लिएर शिक्षा, स्वास्थ्य सेवा, सरसफाई, आवास, खेल विज्ञान र शासनसम्म महिलाहरूले विभिन्न क्षेत्रहरूमा महत्वपूर्ण भूमिका खेलिरहेका छन्। एक सोसियल मिडिया पोस्टमा श्री मोदीले भन्नुभयो, ड्रोन टेक्नोलोजी जस्ता उदयमान क्षेत्रहरूमा महिलाहरूको बढ्दो सहभागिताले अवसरहरूको नयाँ मार्गहरू खोलिरहेको छ र देशभरि विकासको परिदृश्य परिवर्तन गरिरहेको छ। उहाँले विगत 12 वर्षमा सरकारले महिलाको नेतृत्वमा भएको विकासलाई अगाडि बढाउन काम गरेको र यो विभिन्न क्षेत्रमा स्पष्ट रूपमा देखिएको बताउनुभयो।

0: उनका सम्मान बढ़ाया, हमने उज्ज्वला सिलेंडर देकर उन्हें धुएं जैसी तकलीफों से भी बचाया।
1: 3 करोड़ महिलाओं को लखपति दीदी बनाने का जो संकल्प किया था वो पूरा हो चुका है।
2: वहाँले भन्नुभयो, सरकारले महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन प्रमुख भूमिका खेल्ने स्वयं सहायता समूहहरूलाई सक्रिय रूपमा समर्थन गरिरहेको छ। प्रधानमन्त्रीले सरकारको प्रयास सम्मान अवसर र सशक्तिकरणमा आधारित रहेको बताउनुभयो, जसले महिलाहरूले आफ्नो पूर्ण क्षमतालाई महसुस गर्न र राष्ट्र निर्माणमा अझ बलियो योगदान दिन सक्ने वातावरण सृजना गर्नमा मदत गरेको छ। श्री मोदीले विज्ञान, अन्तरिक्ष र इनोभेसन जस्ता क्षेत्रमा भारतको नारी शक्तिले आफ्नो पहिचान बनाउँदै गरेको देखेर खुशी व्यक्त गर्नुभयो। संस्कृतको एउटा श्लोक साझा गर्दै प्रधानमन्त्रीले भन्नुभयो, देशकी नारी शक्ति राष्ट्र निर्माणको आधारशिला हो। उहाँले भन्नुभयो, आज देशकी आमाहरू, दिदी बहिनी र छोरीहरूले हरेक क्षेत्रमा आफ्नो असाधारण प्रतिभा र कौशलले भारत माताको गौरव बढाइरहेका छन्। गृहमन्त्री अमित शाहले श्री अमरनाथ यात्राको तयारीको समीक्षा गर्न नयाँ दिल्लीमा एक उच्चस्तरीय बैठकको अध्यक्षता गर्नुभयो। बैठकमा सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, जम्मू कश्मीरका उपराज्यपाल मनोज सिन्हा, सीआरपीएफ, बीएसएफ, सीआईएसएफ, आईटीबीपी र एसएसबीका महानिदेशकहरू उपस्थित रहेका थिए। अमरनाथ यात्रा 3 जुलाईदेखि शुरू भएर 28 अगस्तमा सम्पन्न हुनेछ। सरकारले संस्थागत, औद्योगिक र व्यावसायिक ग्राहकहरूलाई खुद्रा विक्रेताहरूबाट मोटर इन्धन र उच्च गतिको डिजेल खरिद गर्नबाट रोक लगाएको छ। सरकारले उनीहरूको आवश्यकता आन्तरिक पेट्रोल पम्पहरूबाट पूरा गर्नुपर्ने बताएको छ। पश्चिम एसिया संघर्षका कारण वैश्विक आपूर्ति श्रृङ्खलामा अवरोध

0: आइरहेको बेला स्थानीय इन्धन अभाव हुन नदिन यो निर्णय लिएको हो। पेट्रोलियम एवं प्राकृतिक ग्यास मन्त्रालयले एक सूचनामा यी प्रतिबन्धहरू 90 दिनसम्म लागू हुने जनाएको छ। खुद्रा विक्रेतालाई प्रति ग्राहक प्रतिदिन अधिकतम 200 लिटर हाई स्पीड डिजेल बिक्री गर्न निर्देश दिएको छ। यस संकटको घड़ीमा जमाखोरी रोक्नका लागि यो निर्देश अस्थायी उपाय भएको मन्त्रालयले जनाएको छ। राष्ट्रिय परीक्षण एजेन्सी एनटीएले जुन 21 हुने नीट यूजी पुनः परीक्षाको अवधि 15 मिनटले बढाएर 195 मिनटमा पुर्याएको छ। नयाँ समय दिउँसो 2 बजेदेखि 5:30 बजेसम्म हुनेछ। संशोधित परीक्षा अवधिमा अनिवार्य परीक्षा औपचारिकताका लागि आवश्यक समय समावेश छ। सुन्नुहोस् एक रिपोर्ट।
1: संशोधित परीक्षा अवधि में अनिवार्य परीक्षा औपचारिकताओं के लिए आवश्यक समय शामिल है। एजेंसी ने कहा है कि ये सुधार पिछले कई वर्षों में उम्मीदवारों से प्राप्त प्रतिक्रिया के आधार पर किए गए हैं। इसके अलावा एजेंसी ने प्रश्न पत्र पुस्तिका के साथ दिए जाने वाली रफ शीट को 2 पृष्ठ से बढ़ाकर 4 कर दिया है। पुराने लेआउट के असुविधाजनक होने की प्रतिक्रिया के बाद कुछ छात्रों, विशेषकर बाएं हाथ से लिखने वाले छात्रों के लिए यह सुधार किया गया है। एनटीए ने कहा कि परीक्षा डिजाइन में छोटे छोटे सुधार भी एक महत्वपूर्ण परीक्षा के दौरान उम्मीदवारों के अनुभव पर सकारात्मक प्रभाव डाल सकते हैं। इसलिए निष्पक्षता और सुरक्षा के उच्चतम मानकों को बनाए रखते हुए परीक्षा प्रक्रिया को अधिक सुविधाजनक और उम्मीदवार अनुकूल बनाने के उद्देश्य से ये उपाय लागू किए गए हैं। इसके साथ ही उम्मीदवारों को सलाह दी गई है कि वे प्रवेश पत्र और सूचना बुलेटिन में दिए गए निर्देशों को ध्यानपूर्वक पढ़ें और परीक्षा के सुचारू संचालन के लिए परीक्षा कर्मचारियों के साथ सहयोग करें। अमन यादव, आकाशवाणी समाचार, दिल्ली।
0: सूचना तथा प्रसारण मन्त्रालयले टेलिभिजन, रेडियो र संचार सेवा सम्बन्धी दूरसञ्चार नियमावली 2026 मस्यौदा सार्वजनिक परामर्शका लागि जारी गरेको छ। यो मस्यौदा पूर्व टेलिग्राफ अधिनियम 1885 अन्तर्गत टेलिभिजन र रेडियो सेवाका लागि जारी भएका विभिन्न निर्देशिकालाई नयाँ दूरसञ्चार अधिनियम 2023 परिधिभित्र ल्याउने उद्देश्यले तयार पारिएको हो। नयाँ प्रावधानले सूचना तथा प्रसारण मन्त्रालय र निजी प्रसारकहरूबीच अनुमति सम्झौता गर्ने आवश्यकतालाई हटाउनेछ। यसले सम्पूर्ण प्रक्रियालाई डिजिटल बनाउनेछ। यसबाहेक पारदर्शी न्यायिक प्रणालीको पनि निर्माण गरिनेछ। आयकर विभाग र प्राइस वाटरहाउस कुपर्स पीडब्ल्यूसी इण्डियाले नयाँ आयकर अधिनियम 2025 अन्तर्राष्ट्रिय कर र स्थानान्तरण मूल्य निर्धारण पक्षमा एक वेबिनारको आयोजना गरेको छ। वेबिनारमा नयाँ आयकर नियम 2025 र नयाँ आयकर अधिनियम 2026 प्रभावकारी कार्यान्वयन र रूपान्तरणको प्रक्रियाको बारे छलफल गरिएको थियो। आयकर विभागकी प्रधान आयुक्त मोनिका भाटियाले विभाग र सरोकारवालाहरूको सामूहिक प्रयासलाई प्रकाश पार्नुभयो, जसले नयाँ आयकर अधिनियम 2025 सहज रूपमा परिवर्तन सुनिश्चित गरेको छ। उपभोक्ता मामिला खाद्य तथा सार्वजनिक वितरण मन्त्री प्रहलाद जोशीले आज खाद्य एवं सार्वजनिक वितरण विभागका अधिकारीहरूसित प्याजको खरिदलाई बढाउने र किसानहरूलाई थप लाभ सुनिश्चित गर्नको लागि एक बैठकको अध्यक्षता गर्नुभयो। एक सोसियल मिडिया पोस्टमा श्री जोशीले भन्नुभयो, खरिद मूल्य संशोधित गर्दै 1650 रुपियाँ प्रति क्विन्टल गरिएको छ। केन्द्रीय मन्त्रीले भन्नुभयो, मूल्य निर्धारण पद्धतिमा सुधार गरिएको छ, जसले गर्दा खरिद प्रक्रिया बजारको परिस्थितिहरूप्रति अधिक प्रभावी बन्न सकोस्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मिडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
2: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं। आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30 लाख से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें pmsuryaghar.gov.in पर। हर घर सूर्य घर।
0: यो आकाशवाणी हो। राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरस र अन्तर्राष्ट्रिय सामुद्रिक संगठनका महासचिव आर्सेनियो डोमिङ्गवेजले ओमानको सामुद्रिक तट नजिकै पलाउको ध्वजावाहक ट्याङ्करमा भएको हमलाको निन्दा गरेका छन् जसमा तीन भारतीय नाविकको मृत्यु भएको छ। राष्ट्रसङ्घ प्रमुख प्रवक्ता स्टिफन डुजारिकले गुटेरस बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। यस्तै आईएमओका महासचिवले समुद्री यात्रीहरू, नागरिक जहाजहरू र नेभिगेसनको स्वतन्त्रताको रक्षा गर्ने आवश्यकतामा जोड दिएका छन्।
3: We also know that there's been some ships that have been hit, notably the Citadello tanker that was hit, and a number of Indian seafarers were killed, and that is an attack that was clearly condemned by the Secretary General of the International Maritime Organization, and we fully support and second that language.
0: मध्यपूर्वको स्थितिबारे श्री गुटेरसले सबै पक्षलाई युद्धविरामको पूर्ण कार्यान्वयन गर्न र स्थितिलाई थप बढ्न नदिन आग्रह गर्नुभएको छ। खाडी क्षेत्रमा विकसित समुद्री सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सरकारले भारतीय नाविकहरूको सुरक्षा सुनिश्चित गर्ने अत्यधिक सावधानी अप्नाइरहेको छ। पत्तन पोत परिवहन र जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले भन्नुभयो, सरकारले खाडी क्षेत्रको बदलिन्दो अवस्थालाई नजिकबाट नियालिरहेको छ र प्रत्येक भारतीय नाविकको सुरक्षा र कल्याणका लागि पूर्ण प्रतिबद्ध छ। उहाँले भन्नुभयो, विदेशमा रहेका सबै सम्बन्धित मन्त्रालयहरू, एजेन्सीहरू र मिशनहरूले आवश्यक परे समयमै सहयोग र सुनिश्चित गर्न समन्वय काम भइरहेको जनाएको छ। मिश्रको विदेश मन्त्रालयले इरान र अमेरिका बीच सम्भावित शान्ति सम्झौताको आशा व्यक्त गरेको छ। मिश्रले दुवै देशलाई जतिसक्दो चाँडो निश्चित सम्झौतामा सहमति गर्न आग्रह गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध प्रस्तावित सैन्य आक्रमण रद्द गर्ने घोषणाको मिश्रले प्रशंसा गरेको मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी 14 जूनमा फ्रान्सको निस सहरको भ्रमण गर्नुहुनेछ। यो दुई देश फ्रान्स र स्लोभाकियाको वहाँको युरोपेली भ्रमणको पहिलो पड़ाव हुनेछ। वर्ष 2014 यता प्रधानमन्त्रीको फ्रान्सको यो सातौं औपचारिक भ्रमण हो। यस वर्षको फरवरीमा दुवै देशहरूले वैश्विक रणनीतिक साझेदारीको दर्जा प्राप्त गरेपछि राष्ट्रपति इमान्युएल म्याक्रोसित यो वहाँको पहिलो द्विपक्षीय शिखर सम्मेलन हुने भएकोले यो भ्रमण महत्वपूर्ण मानिएको छ।
4: काफी अरसे से जो द्विपक्षीय संबंधों में एक फोकस रहा है हमारा, किस तरह से हम इनोवेशन की तरफ ज्यादा फोकस बढ़ाएं, और दोनों देश एक तरह से नॉलेज इकोनॉमीज हैं, दोनों देश सोच रहे हैं कि किस तरह हमारे संबंध हैं इनको और प्रगाढ़ करें हम, और इसी की वजह से हम भारत इनोवेट्स यहाँ उसका आयोजन कर रहे हैं, जो कि पहली बार है कि हमने इतने बड़े पैमाने पे भारत से डीप टेक स्टार्टअप्स बाहर लाके हम एक मंच पे हम रख रहे हैं।
0: अमेरिकी नेताहरू र व्यापारिक नेताहरूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतको सबैभन्दा लामो समयसम्म सेवा गर्ने प्रधानमन्त्रीको रूपमा बधाई दिएका छन्। कांग्रेसका सदस्यहरू, अमेरिकी सिनेटरहरू र प्रमुख अमेरिकी कम्पनीहरूका अधिकारीहरूबाट बधाई सन्देशहरू आएका छन्। वारबर्ग पिङ्कसका अध्यक्ष चार्ल्स आर, प्रतिनिधि फ्रेन्स हिल, प्रतिनिधि ब्राड शेरमन, सिनेटर सिन्डी हाइट स्मिथ र सिस्कोका जितु पटेलले प्रधानमन्त्री मोदीको उपलब्धिले भारतीय जनताले उहाँको नेतृत्वमा देखाएको विश्वासलाई दर्शाएको छ। भारतीय निशानेबाज तथा एसियन गेम्सका स्वर्ण पदक विजेता जसपाल राणाको निधन भएको छ। उनी 49 वर्षका थिए। भारतीय राष्ट्रिय राइफल संघका अध्यक्ष कालीकेशन नारायण सिंह देवका अनुसार राणाको गैराती दिल्ली स्थित अस्पतालमा निधन भएको हो। यसैबीच राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंह, युवा मामिला तथा खेल मन्त्री डाक्टर मनसुख मान्डवियाले जसपालको निधनमा शोक व्यक्त गर्नुभएको छ। विश्वकप फुटबलमा दक्षिण कोरियाले चेक गणराज्यलाई 2-1 गोल अन्तरले पराजित गरेको छ। मेक्सिको जापोपानमा भएको समूह एको रोमाञ्चक म्याचमा दक्षिण कोरियाले महत्वपूर्ण 3 अङ्क जोडेको छ। ग्रुप एको दोस्रो म्याचमा दक्षिण कोरियाले मेक्सिको र चेक गणराज्यले दक्षिण अफ्रिकाको सामना गर्नेछन्। यसअघि गएराती भएको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 गोल अन्तरले पराजित गरिएको थियो। आज समूह बीको खेलमा सह आयोजक क्यानाडाले बोस्निया हर्जे गोविनासित खेल्नेछ। एक महिना लामो फिफा विश्वकप 2026 भव्य उद्घाटन गएराती मेक्सिको सिटीमा भएको थियो। सिडनीमा जारी अस्ट्रेलियन ओपन ब्याडमिन्टन टुर्नामेन्टको महिला सिंगल्समा भारतकी पीवी सिन्धु सेमी फाइनलमा प्रवेश गरेकी छिन्। तेस्रो वरियताकी भारतीय खेलाडीले क्वार्टर फाइनलमा चाइनिज ताइपीकी चेन सुयुलाई पराजित गरिन्। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, सरकारले विगत 12 वर्षमा महिलाहरूका लागि अनुकूल वातावरण सृजना गरेको छ ताकि उनीहरूले राष्ट्र निर्माणमा आफ्नो पूर्ण क्षमता प्रयोग गर्न सकुन्। गृहमन्त्री अमित शाहले नयाँ दिल्लीमा श्री अमरनाथ यात्राको तयारीहरूको समीक्षाका लागि एक उच्चस्तरीय बैठकको अध्यक्षता गर्नुभयो। सरकारले संस्थागत औद्योगिक र व्यावसायिक ग्राहकहरूलाई खुद्रा पसलहरूबाट मोटर स्पिरिट र हाई स्पिड डिजेल खरिद गर्न प्रतिबन्ध लगाएको छ। भारतीय निशानेबाज एवं एसियाई खेलहरूमा स्वर्ण पदक विजेता जसपाल राणाको 49 वर्षको उमेरमा निधन भएको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
5: अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचक अजित विश्व। विषय छ, प्रधानमन्त्रीले विकसित भारत 2047 प्रति सरकारको प्रतिबद्धता दोहोर्याउनुभयो। आलेख विदेश सेवा डिस्क एनएसटी आकाशवाणी। 10 जुन 2026 नेशनल डेमोक्रेटिक अलायन्स एनडीएको बैठक नयाँ दिल्लीमा आयोजना गरिएको थियो। एनडीए सरकारको 12 वर्ष पूरा भएको र प्रधानमन्त्री नरेन्द्र मोदी भारतको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री बनेको उपलक्ष्यमा यो बैठक आयोजना गरिएको थियो। श्री मोदीले 10 जुन 2026 प्रधानमन्त्रीको रूपमा 4,399 दिनको निरन्तर सेवा पूरा गर्नुभयो। बैठकमा सबै गठबन्धन साझेदारहरूका साथै भारतीय जनता पार्टी र एनडीए सदस्य दलहरूले शासन गरेका राज्य र केन्द्र शासित प्रदेशहरूका मुख्यमन्त्रीहरू र उपमुख्यमन्त्रीहरू उपस्थित थिए। नेशनल डेमोक्रेटिक अलायन्स एनडीएले प्रधानमन्त्री मोदीको 12 वर्षको शासनकालको प्रशंसा गर्न र 4,399 दिनको कार्यकालको ऐतिहासिक उपलब्धि मनाउन नयाँ दिल्लीको भारत मण्डपममा 11 पृष्ठको अभिनन्दन प्रतिष्ठान कृतज्ञताको मत पारित गरेको छ। आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूद्वारा प्रस्तावित प्रस्तुत र नागाल्याण्डका मुख्यमन्त्री नेफ्यू रियोले समर्थन गर्नुभएको थियो। प्रस्तावले 25 करोड़ भन्दा बढी भारतीयहरूलाई बहुआयामिक गरिबीबाट बाहिर निकाल्न सरकारको समावेशी नीतिहरूलाई श्रेय दिएको छ। यसले युवा विकास, लखपति दिदी अभियान र महिला नेतृत्वको कानून जस्ता प्रमुख उपलब्धिहरूलाई पनि रेखाङ्कित गरेको छ। एनडीएले दशकौं लामो संरचनात्मक सुधारहरू, विशेष गरी वस्तु तथा सेवा कर जीएसटी, आधुनिक श्रम कानून र धारा 370 खारेज गर्ने कार्य लागू गरेकोमा प्रधानमन्त्री मोदीको प्रशंसा गरेको छ। गठबन्धनले आतंकवाद विरुद्धको शून्य सहिष्णुता नीतिको पनि प्रशंसा गरेको छ र सर्जिकल स्ट्राइक जस्ता अपरेशनहरूलाई उद्धृत गरेको छ। श्री मोदीले भन्नुभयो, संसारले अपरेशन सिन्दुरमा भारतको शक्ति देख्यो। यसले भारतको विश्वव्यापी प्रतिष्ठा बढाए र सरकार विकसित भारत 2047 दृष्टिकोण प्रति पूर्ण रूपमा प्रतिबद्ध छ। गठबन्धनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यो प्रतिज्ञा सबै एनडीए सहयोगीहरूको संयुक्त प्रयासमा समर्पित गर्नुभयो। श्री मोदीले भन्नुभयो, भारतको निरन्तर निर्वाचित प्रधानमन्त्रीको रूपमा 4,399 दिन सेवा गर्नु, यस महान देशका जनताको सेवा गर्न पाउनु ठूलो सम्मान हो। उहाँले अझ बढी दृढ संकल्पका साथ भारतका जनताको सेवा गर्ने वाचा गर्नुभयो। प्रधानमन्त्री मोदीले भन्नुभयो, देश कुनै पनि राजनीतिक दलभन्दा ठूलो छ र जब हामी राष्ट्र प्रथमको भावनाका साथ काम गर्छौँ, कुनै पनि निर्णय लिन गाह्रो हुँदैन। 2014 अवस्था र आजको अवस्था बीचको भिन्नता देखाउँदै उहाँले भन्नुभयो, एउटा प्रणालीले मानिसहरूलाई पर्खिरहेको थियो, आजको प्रणालीले परिणाम दिन्छ। प्रधानमन्त्रीले विपक्षीको परजीवी राजनीतिको आलोचना गर्नुभयो र विकासको लागि एनडीएको निरन्तर जनादेशलाई प्रकाश पार्नुभयो। प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो, एनडीए सरकारको अधीनमा 2014 74 विमानस्थलहरूको संख्या 160 भन्दा बढी भएको छ। एक्सप्रेस वे 1000 किलोमिटरबाट 6700 किलोमिटर पुगेको छ र रक्षा निर्यात 700 करोडबाट 23,000 करोड पुगेको छ। उहाँले 25 करोड भन्दा बढी मानिसहरूलाई गरिबीबाट मुक्त गरेकोमा एनडीएका नीतिहरूलाई श्रेय दिनुभयो। श्री मोदीले भन्नुभयो, आज भारत डिजिटल लेनदेनमा विश्वको अग्रणी छ। उहाँले उल्लेख गर्नुभयो, 2014 भारतले आफ्नो अधिकांश मोबाइल फोनहरू आयात गरेको थियो। आज भारतले 33 करोड भन्दा बढी मोबाइल ह्यान्डसेटहरू उत्पादन गर्दछ। 2014 स्वरीय क्षमता केवल 2.5 गिगावट थियो, आज यो 150 गिगावट भन्दा बढी छ। इथानोल मिश्रण 25 पुगेको छ, जुन 2014 केवल 1.5% थियो 2014 मा। देशमा कुनै अर्धचालक इकाइहरू थिएनन्। आज 10 भन्दा बढी अर्धचालक इकाइहरू निर्माण भइरहेका छन् जसले भारतलाई आधुनिकतातर्फ लैजान्छ। श्री मोदीले देशले अब सकेसम्म चाँडो 500 गिगावट नवीकरणीय ऊर्जाको लक्ष्य हासिल गर्नुपर्नेमा जोड दिनुभयो। प्रधानमन्त्रीले भन्नुभयो सरकारले मध्यम वर्गको कठिनाई र अपेक्षाहरू बुझ्दछ, त्यसैले आज 12 लाखसम्मको आमदानी पूर्ण रूपमा कर मुक्त छ। देशको कर प्रणाली सरल भएको छ र बलियो पुनर्धारले जीवनलाई सजिलो बनाएको छ। विगत 12 वर्षमा मध्यम वर्गीय परिवारका बालबालिकाका लागि विभिन्न क्षेत्रमा नयाँ अवसरहरू देखा परेका छन्। श्री मोदीले राज्यहरूलाई सबैभन्दा छिटो $1 trillion अर्थतन्त्र बन्न प्रतिस्पर्धा गर्न र शहरहरूलाई नव प्रवर्तनको सबैभन्दा ठूलो केन्द्र बन्न प्रतिस्पर्धा गर्न पनि आह्वान गर्नुभयो।

यो प्रसारण हो आकाशवाणीको एफएम 103.5 मेगाहर्जको तरङ्गमा। समय यस बेला दिउँसोको ठिक 3 बज्यो र अब भने यहाँहरूलाई केही क्षण मनोरञ्जन गराइरहेछौँ हिन्दी फिल्मी गीतहरूबाट। त प्रथममा राखिरहेछौँ फिल्म हन्टेडबाट के र सुजेनको आवाजमा शब्द रहेको छ सखिल आजमीको, अनि सङ्गीत चिरन्तन भट्टको।

कुमारको शब्द अनि गौरव रोशनको संगीत रचनामा म भने राख्न गरेछु कार्यक्रमको अन्तिम सांगीतिक कोशली फिल्म वजह तुम हो बाट गुन्जने आवाज रहेको छ नेहा कक्करको।

0: फिल्मगीतको कार्यक्रमपछि अब भने समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब अजित विश्वबाट सुन्नुहोस् समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा हिजो नयाँ दिल्लीमा आयोजित नीति आयोगको 11 शासी परिषद बैठकमा मणिपुरका मुख्यमन्त्री युमा खेमचन्द सिंह सहभागी हुनुभयो। बैठकलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्रीले भन्नुभयो, केन्द्र र राज्य सरकारको संयुक्त प्रयासले मणिपुरमा कानून र व्यवस्थाको स्थितिमा समग्र रूपमा सुधार आएको छ। यसको साथमा उहाँले पुनर्वास र पुनर्स्थापन प्याकेज अन्तर्गत आइटिबीको चरणबद्ध पुनर्वासको काम भइरहेको र अहिलेसम्म मणिपुरमा लगभग 11,000 परिवारहरूलाई पुनर्वास गरिएको जानकारी गराउनुभयो। श्री खेमचन्दले राज्य निरन्तर शान्तितर्फ अघि बढिरहेको र आफ्नो सरकार शान्ति स्थापना गर्ने मात्र नभई विभिन्न समुदायबीच विश्वास र मेलमिलाप कायम गर्न पनि काम गरिरहेको जानकारी दिनुभयो। म्यानमारमा जारी सङ्घर्षले उत्पन्न चुनौतीहरूलाई उल्लेख गर्नुहुँदै खेमचन्दले बलियो लामो सीमा व्यवस्थापन, राम्रो निगरानी प्रणाली र लागू पदार्थ, हतियार र मानव तस्करी विरुद्ध संयुक्त कारवाहीको आवश्यकतामा जोड दिनुभयो। केन्द्र सरकारले पूर्वोत्तरको दुई राज्यहरू असम र नागाल्यान्डमा कच्चा तेल र प्राकृतिक ग्यासको खोज र उत्पादनका लागि त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। गृहमन्त्री अमित शाह, पेट्रोलियम मन्त्री हरदीप सिंह पुरी, असमका मुख्यमन्त्री हेमन्त विश्व शर्मा र नागाल्यान्डका मुख्यमन्त्री नेफ्यु रियोको उपस्थितिमा नयाँ दिल्लीमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सो अवसरमा श्री शाहले यसलाई ऐतिहासिक क्षणको रूपमा वर्णन गर्नुहुँदै यस निर्णयले राष्ट्र पहिलो र सहकारी संहिताको भावना प्रतिबिम्बित गरेको बताउनुभयो। यो सम्झौताले यस क्षेत्रमा तेल र ग्यासको खोजलाई उल्लेखनीय रूपमा प्रोत्साहन दिने गृहमन्त्रीले बताउनुभयो। मणिपुरका मुख्यमन्त्री युमनाम खेमचन्द सिंहले गत 13 मईमा काङगोपकपी जिल्लाको लेइलोन वाइफाई गाउँमा संदिग्ध सशस्त्र आतंककारीहरूले अपहरण गरेको 6 जना नागा गाउँलेहरूको हत्याको कडा शब्दमा निन्दा गर्नुभएको छ। नागा गाउँलेहरूको शव हिजो फेला परेको थियो। खेमचन्दले शोक सन्तप्त परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो। मणिपुरको कामजोङ जिल्लामा उग्रवादी हमलामा परि 2 गाउँलेको मृत्यु हुनका साथै अन्य कयौं घाइते भएको पुलिसले जनाएको छ। आक्रमणको क्रममा कम्तीमा 6 वटा घरमा आगो लगाइएको थियो, जसले गाउँमा आतंक मचिएको थियो। सूचनाका अनुसार भारी मात्रामा सशस्त्र आतंककारीहरूको एक समूह बिहान कामजोङ जिल्लाको कुल्टु कुकी गाउँमा प्रवेश गरी अन्धाधुन्ध गोली चलाउन थालेपछि त्यहाँ आक्रमणकारीहरूले कैयौं आवासीय घरहरूमा आगो पनि लगाएका थिए। अचानक भएको आक्रमणबाट त्रसित गाउँलेहरू आफ्नो ज्यान जोगाउन वरपरको जंगलतिर भागेका थिए। इस्टर्न कुकी चिप्स एसोसिएसनले मृतकको पहिचान कुल्टु चर्चका प्रमुख डिकन लेटमुलन हाओ किप र चर्चका युवा अध्यक्ष लुन मिन्थाङ हाओ किपको रूपमा गरेको छ। घटनामा अन्य 2 जना गाउँले समेत घाइते भएको बताइएको छ। गुवाहाटी रेलवे स्टेशनबाट पुलिसले 9 जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानबाट उनीहरू गैर कानूनी रूपमा आसाममा प्रवेश गरेको हुन सक्ने देखिएको छ। पुलिस स्रोतका अनुसार ती सबै बङ्गलादेशी नागरिक कछार जिल्लाको सीमा हुँदै आसाममा प्रवेश गरेको र पछि गुवाहाटी पुगेको आशंका गरिएको छ। सुरक्षा एजेन्सीहरूले उनीहरूको पहिचान पत्र र यात्रा मार्गहरू जाँच गरिरहेका छन्। हाल 9 जना बङ्गलादेशी नागरिक गुवाहाटी रेलवे पुलिसको हिरासतमा छन्। उनीहरूसँग थप अनुसन्धान भइरहेको पुलिसले जनाएको छ। अरुणाचल प्रदेशबाट भारतीय जनता पार्टीकी राज्यसभा उम्मेद्वार ताई तागक निर्विरोध निर्वाचित हुनुभएको छ। नाम फिर्ता लिने म्याद सकिँदासम्म अन्य कोही पनि उम्मेद्वार मैदानमा नरहेपछि ताई तागक निर्विरोध निर्वाचित हुनुभएको हो। अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुले आफ्नो आधिकारिक सोसियल मीडिया पोस्टमा यो जानकारी दिनुहुँदै ताई तागकलाई राज्यसभाको सांसदका रूपमा निर्विरोध निर्वाचित हुनु अरुणाचल प्रदेशका लागि गर्वको क्षण भएको बताउनु भएको छ। वर्षौंसम्म राज्यको सेवा गरेका उनले अब राष्ट्रिय स्तरमा हाम्रा जनताका आशा चिन्ता र आकांक्षाहरूको प्रतिनिधित्व गर्ने जिम्मेवारी पाएको खाण्डुले बताउनुभयो। नागाल्यान्डका मुख्यमन्त्री नेफ्यु रियोले असम नागाल्यान्ड सीमा क्षेत्रमा खनिज तेल सञ्चालनका लागि त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर हुनुलाई ऐतिहासिक उपलब्धि बताउनु भएको छ। केन्द्र सरकारप्रति आभार व्यक्त गर्नुहुँदै श्री रियोले भन्नुभयो, उत्तर पूर्वमा शान्ति स्थिरता र विकासको लागि केन्द्रको प्रतिबद्धताले यो सम्झौता सम्भव भएको छ। उहाँले असमका मुख्यमन्त्री श्री हेमन्त विश्व शर्मा र असम सरकारलाई सहयोग र सद्भावका लागि धन्यवाद दिनुभयो। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

अब यस दिनको उद्देश्य अनि महत्व। यस दिनको मुख्य उद्देश्य बाल श्रमको भयावहता बारे मानिसहरूमा चेतना फैलाउनु र बाल बालिकाको अधिकारको रक्षा गर्नु हो। यो दिनले बाल श्रमिकहरूको दुर्दशालाई उजागर गर्न र उनीहरूलाई बाल श्रमबाट मुक्त गर्न उपायहरू लिन सरकार, रोजगारदाता, श्रम संगठन र नागरिक समाजलाई एकसाथ ल्याउँदछ।

त्यो गर्नका लागि दुःखका प्रहार र अरू सरह विद्यालय जाने मेरो नीति रहर खान पाउँछु कि भनी एक गाँसको आशले मास्टु परेको छ होटलमा जुठा भाँडा एक कलिला हातले जति मेहनत गरे पनि पाइन मैले होटेलको साहुको जस एउटा कुकुर सरह हेरेको छ मलाई बस साहु र अन्जान विदेशी बीच हुँदै थियो लाखौँ लाखको कुरा बुझ्दै जाँदा मेरो आफ्नै साथीलाई बेचिदिने भएको रहेछ कुरा वस्तु भाव सरह बेचिन्छ हामीलाई यहाँ आदरणीय ज्यूहरू बाल अधिकार भन्नुहोस् न छ कहाँ बाल श्रम बलात्कार बेचबिखन किन अझै रोकिएन आफ्नै अगाडि बाल श्रम भएको कुरा आदरणीय ज्यूहरू किन देखिएन र म जाँदा जाँदै अन्तिममा हजुरहरू सम्पूर्णलाई के भन्न चाहन्छु भने आज जुन 12 हो आज जुन 12 अन्तर्राष्ट्रिय बाल श्रमिक दिवस र आजकै यही दिनबाट हामीले बाल श्रमलाई रोक्नुपर्छ र हामीले बाल श्रम रोक्नका लागि सरकारहरूको मात्र मुख ताकेर हुँदैन हामीले पनि आफ्नो तर्फबाट पनि बाल श्रमलाई रोक्नका लागि कैयौँ अभियानहरू थालनी गर्नुपर्छ हो हजुर हामी सबैले देखिरहेका छौँ हाम्रै छेउछेउको चौकको ती गल्लीहरूको होटेलहरूमा कैयौँ बाल बालिकाहरूलाई श्रममा लगाइन्छ ती कलिला हातहरूले भाँडा मजाइन्छ र हामी त्यही होटेलमा गएर मौज मस्ती गर्दै खाना खाने गर्छौँ तर यो प्रविधिलाई हामीले आजदेखि त्याग दिनुपर्छ हामीले जुन होटेलमा बाल बालिकालाई श्रममा लागेको देख्छौँ ती होटेलमा हामी जाने बन्द गरिदिनुपर्छ र हामीले यसो गर्यौँ भने ती होटेलका साहुहरू निरुत्साहित हुन्छन् र आगामी दिनमा बाल बालिकाहरूलाई श्रममा लगाउने उनीहरूले आँट गर्दैनन् त्यसै गरी हामीले कैयौँ सामग्रीहरू प्रयोग गर्छौँ र ती सामग्रीहरू प्रयोग गर्नुभन्दा अगाडि ती सामग्री बनाउनका लागि बाल श्रम लगाइएको थियो कि थिएन हामीले त्यो सबै कुरा सोधपुछ गरेर मात्र ती सामानको प्रयोग गर्नुपर्छ यसरी हामीले यी विभिन्न कार्यहरूलाई अप्नायौँ भने हाम्रो देशबाट बाल श्रम अवश्य नै हट्नेछ र यो हट्नको लागि हामी सबैजना एकजुट भएर अगाडि बढ्नुपर्छ अनि म भन्न चाहन्छु कि बाल श्रम हटाउन एकदमै जरुरी छ किनभने बाल बालिका भनेका देशका कर्णधार हुन् हामीले उनीहरूलाई जस्तो बनाउन खोज्यो त्यस्तै बनाउन सक्छौँ त्यसैले हामीले उनीहरूलाई धेरै पढाएर लेखाएर राम्रो मान्छे बनाउन पर्छ भन्दै एउटा बाल बालिका भएको नाताले यो बाल श्रमलाई हटाउनु पर्छ भन्दै एउटा बाल बालिका भएको नाताले म हजुरहरू सम्पूर्णमा विनम्र अनुरोध गर्न चाहन्छु।

बाल श्रम विरुद्ध अन्तर्राष्ट्रिय श्रम संगठनको भूमिका। अन्तर्राष्ट्रिय श्रम संगठन अर्थात् आईएलओले बाल श्रम विरुद्ध विश्वव्यापी सम्मेलन, अभियान र प्रतिवेदनहरूको नेतृत्व गर्दछ। दिगो विकास लक्ष्यहरू 2015 विश्व नेताहरूले अप्नाएको दिगो विकास लक्ष्यहरूको लक्ष्य 8.7 2025 सबै प्रकारका बाल श्रम अन्त गर्ने विश्वव्यापी प्रतिज्ञा समावेश छ। भारतमा बाल श्रमको समस्यालाई उन्मूलन गर्न धेरै कानुनी र नीतिगत उपायहरू अप्नाइएको छ। संवैधानिक प्रावधानहरू भारतीय संविधानको धारा 24 खतरनाक उद्योगहरूमा बाल बालिकाहरूको रोजगारीमाथि पूर्णत निषेध गर्दछ। कानुन र नीतिहरू बाल श्रम निषेध र नियमन ऐन केन्द्रीय सरकारले 1986 पारित गरेको थियो। यसबाट 1987 राष्ट्रिय बाल श्रम नीति पनि अप्नाइएको थियो।

0: र त्यहाँ पनि उनीहरूको शोषण गरिरहेको हामी पाउँछौँ। रेस्टुरेन्टमा हेरौँ ती साना साना बाल बालिकाहरूलाई हामी पाउँछौँ। कल कारखाना आदि क्षेत्रहरूमा यिनीहरूलाई काममा लगाएर तिनीहरूको बाल्यकाललाई खुसिएको हामी पाउँछौँ। यहाँसम्म कि हामीले हाम्रै घरतिर यस्ता नानीहरूलाई घरेलु काममा लगाएर तिनीहरूको शोषण गरिरहेका हुन्छौँ। आजका यी कलिला नानीहरू भविष्यका देशका कर्णधारहरू हुन्। तर यिनै भविष्यका कर्णधारहरूलाई शोषण गरेर हामीले आउने भविष्यलाई पनि तुहाउने काम हामीले अबुझ भने गरिरहेका छौँ। मलाई एउटा नानीको खुबै सुन्दर ढङ्गमा प्रस्तुत गरिएको एउटा प्रस्तुति मलाई यहाँ आज याद आयो। यहाँ त्यो नानीको प्रस्तुति हजुरको समक्ष राखिरहेको छु, कृपया ध्यान लगाएर सुनिदिनुहोला।
1: दुई शब्दले निर्माण भएको बालश्रम आफैमा एक निकृष्ट शब्द रहेको छ। बालबालिकाहरूलाई उनीहरूको योग्यता, क्षमता, बाल सुलभता, शारीरिक अवस्था, मानसिकता आदि इत्यादि केहीको पनि वास्ता परवाह नगरी उनीहरूलाई निर्दयपूर्वक काममा लगाएर उनीहरूको भावनाको अलिकति पनि कदर नगरी बरु उल्टै उनीहरूको अधिकारलाई समेत लत्याएर कुल्चिएर उनीहरूलाई कुनै काममा लगाउनु नै बालश्रम भनिन्छ। बालक भनेको उसको शारीरिक, मानसिक र शैक्षिकको विकास हुने उमेर हो। 18 वर्षको उमेरभन्दा माथि ननागेकोलाई नै बालबालिका भन्ने बुझ्नुपर्छ। जस्तै कुनै पनि रोजगारयुक्त कार्य जसले बालबालिकाको बाल्यकालमा दखल दिने काम गर्छ, स्कुल जानबाट रोक्छ वा मानसिक, सामाजिक, शारीरिक रूपमा असर पुर्याउने काम गर्छ, हो त्यसलाई नै भनिन्छ बालश्रम। वास्तवमा भन्ने हो भने कुनै पनि देशको विकास त्यस देशको बालबालिकाले कति सङ्ख्यामा बाल अधिकार पाएका छन् भन्ने कुरामा निर्धारित हुन्छ। आज बाल अधिकार पाएका ती बालबालिकाले भोलि गएर देश विकासको अभिभार आफ्नो काँधमा सजिलैसँग लिन सक्छन्। तर दुःख लाग्दो कुरा यो छ कि महोदय, धेरै जसो जनताले गरिबीको जीवन जिउनु परिरहेको छ। सायद त्यही कारणले गर्दा होला हाम्रा देशका बालबालिकाहरू पनि गरिबीको जीवन चक्रमा फसेका छन्, गरिबीको जातोमा पिसिएका छन् भन्ने चाहिँ भनिन्छ विभिन्न गोष्ठीमा, सभामा, सेमिनारमा गरिबी निवारण बालश्रमको अन्त्य भनेर। तर सुधार भने पटक्कै देखिँदैन। जसले भविष्यमा गएर देशको जिम्मा लिनु छ, एक सक्षम नागरिक बनेर देशको कायापलट गर्नु छ, हो त्यसलाई अहिलेबाट नै हामीले संरक्षण नगर्ने हो र नागरिकको दर्जामा नराख्ने हो भने राज्यले उनीहरूमाथि निकै ठुलो अन्याय गरेको ठहर्छ। बालश्रम एक अमानवीय व्यवहार हो। बालबालिका भनेका भोलिका एक सक्षम युवा मात्र होइन, भविष्यका कर्णधार पनि हुन्। बिचरा ती बाल श्रमिकहरू जो कि आफ्नो शिक्षाको कमीले गर्दा जताततै ठगिनु परिरहेको छ। हामीले संयुक्त राष्ट्र संघको बालश्रम अभिसन्धिमा बालबालिकालाई कडा परिश्रम नगराउने शर्तमा हस्ताक्षर गरेका छौँ। तर एकातिर त्यस अभिसन्धिमा हस्ताक्षर गर्ने र अर्कोतिर त्यसले कार्यान्वयन नगर्ने हो भने हामी संयुक्त राष्ट्र संघको बालश्रम अभिसन्धिको विरुद्ध तत्तामा उभिएका ठहरछौँ। यदि बालश्रमको अन्त्य गर्नु छ भने हामीले जो आमा बुवाहरू आफ्नो नानी बाबुलाई स्कुल पठाउनबाट टाढा मान्नुहुन्छ, हो उहाँहरूलाई गएर यसको महत्त्वको बारेमा बुझाउनु पर्यो। अनि विभिन्न टिभी, अन्य सञ्चार माध्यमबाट बालबालिकाको हितको लागि बढुवा दिने कदमहरू चाल्नु पर्यो। र हामी विभिन्न होटलमा जान्छौँ, फ्याक्ट्रीमा जान्छौँ, उद्योगमा जान्छौँ, हो जाँदाखेरि एउटा कुरा ख्याल गर्नु पर्यो कि कहीँ कतै त्यहाँ काम गर्ने बालक त होइन। यदि बालक थियो भने त्यसलाई सम्झाइ बुझाइ पढ्ने व्यवस्था मिलाइदिनु पर्यो। हामीले हो ती कदम चालेकोले त्यस बालबालिकाले पछि भविष्यमा गएर देशको विकास गर्छ र देशलाई सही बाटोमा डोर्याउँछ। अनि म के भन्न चाहन्छु भने माता शत्रु पिता बहिरी ए न बालो न पाठी त, माता शत्रु पिता बहिरी ए न बालो न पाठी त, नसो भते स्वभाव मध्ये, नसो भते स्वभाव मध्ये, हंस मध्ये बकुल यथा। अर्थात् जो आमा बुवाहरू आफ्नो बालबालिकालाई स्कुल जानबाट टाढा मान्नुहुन्छ, हो उहाँहरूलाई नै भनेको हो माता

साँच्चै यी नानीको यो प्रस्तुतिले के तपाईँको भित्री मनलाई झकझकाएन होला र? अन्तर्राष्ट्रिय श्रम संगठनले यी सबै कुरोहरूलाई ध्यानमा राख्दै प्रत्येक वर्ष 12 तारिक जुनमा बाल श्रम विरुद्धको विश्व दिवसको रूपमा पालन गरी विभिन्न कार्यक्रमहरू आयोजना गर्ने गर्छ अनि मानिसहरूलाई यस विषय प्रति सचेत गराउने उनीहरूको प्रयास रहन्छ। भारत सरकारले पनि बाल श्रमलाई लिएर धेरै सचेतना मूलक कार्यक्रमहरू आयोजना गर्ने गर्छ। साथै यदि कसैले पनि बाल श्रमलाई बढावा दिन्छ भने त्यस व्यक्ति विशेषलाई कठोर कानुनी सजायको साथ आर्थिक जुर्मानाको पनि प्रावधान गरेको छ। तर म यहाँ भन्न चाहन्छु,

सरकारले कानुन बनाउँछ, तर त्यस कानुनलाई सही ढङ्गमा परिचालना एवं पालन गर्ने हामी तपाईँ सबैको जिम्मेवारी ठहर्दछ। हामीले समाजलाई अनि देशलाई यदि उन्नतिको पथमा अघि लानु हो भने हामीले बाल श्रमलाई पूर्णत उन्मूलन गर्न आवश्यक छ। यसै भनाइका साथ अहिले भने कार्यक्रम विश्वमा हामीबाट बिदा चाहन्छु। नमस्कार।

नमस्कार, तपाईँहरूको साथमा छु म निर्मल गुरुङ लिएर कार्यक्रम बिबी चर्चा। बिबी चर्चाको आज गाउँकामा म श्रोतालाई हैजा रोगबारे केही जानकारी राखिरहेको छु। हैजा घातक बिमारी हो अनि यसले महामारीको रूप पनि लिन सक्छ। यो दूषित पानीबाट फैलिन्छ अनि हैजा फैलाउने ब्याक्टेरियाको नाम हो भिभिब्रो कलेरी। यो ब्याक्टेरियाले हठात आक्रमण गर्दछ अनि हैजा लागेपछि बिरामीहरूको तुरन्तै मृत्यु हुन सक्छ। यसै कारण यसलाई घातक बिमारीको संज्ञा पनि दिएको छ। हैजाले ग्रस्त बिरामीलाई घरिघरि बान्ता आउने, पखालो चल्ने, पेट कटकटी दुख्ने आदि समस्या हुन्छन्। घरिघरि पानी सर पखालो चल्ने हुनाले शरीरको पानी द्रुत गतिमा निस्केर जान्छ अनि निर्जलीकरण डिहाइड्रेसनको कारणले शरीर चौरिन्छ र तुरन्तै रोगीको मृत्यु हुन सक्छ। हैजाको महामारीको सबैभन्दा पहिला एसिया महादेशमा भारतको गङ्गेय ब्रह्मपुत्र डेल्टा क्षेत्रमा फैलिएको थियो। यसै कारण दक्षिण भारतमा हैजालाई एसियाटिक कलेरा पनि भनिन्छ। त्यसबेला हैजाको यो महामारी त्यहाँबाट फैलिएर उत्तर अमेरिकामा सर्यो अनि यसले त्यहाँका लगभग 50% मानिसहरूलाई कालको ग्रास बनायो। यसले सबैभन्दा बढी एसियाका तीर्थ केन्द्रहरू अनि युरोप र उत्तर अमेरिकाका झोपडी बस्तीहरूमाथि पनि विशेष प्रभाव पारेको थियो। यी ठाउँहरूमा हैजाले लाखौँ व्यक्तिहरूको ज्यान लियो। सन् 1849 एक अङ्ग्रेज डाक्टर जोन स्नोले हैजाको कारण पत्तो लगाएपछि तथा भिब्रियो कलेरी ब्याक्टेरियाको पहिचानपछि पश्चिमी मुलुकहरूमा स्वच्छताप्रति ध्यान दिन थालियो। तर धेरै पछौटेसहित विकासशील देशहरूमा अझै पनि सरसफाइप्रति आवश्यक जनजागरूकता र सहुलियतहरूको कमी देखिन्छ अनि धेरै स्थानहरूमा शुद्ध पेयजलको समुचित उपाय हुन सकेको छैन। तरै पनि हैजा रोकथामको निम्ति सरल र सस्तो उपायको निम्ति हैजाका जीवाणुहरूलाई मार्न तथा पिउने पानीलाई स्वच्छ बनाउन ओरल रिहाइड्रेसन थेरेपी ओआरटी अप्नाउने गरिन्छ। पानी, नुन र चिनीलाई शुद्ध पार्न यो उपाय सन् 1970 दशकदेखि सुरु गरिएको हो अनि यसले हैजाको महामारीलाई धेरै नभए पनि सन्तोषजनक रूपले नियन्त्रणमा राखेको छ। विशेष गरी वर्षायाममा दूषित पानी पिउँदा त्यो पानीमा भएको भिब्रियो कलेरी ब्याक्टेरियाको कारणले हैजा लाग्छ। यो एउटा महामारी हो अनि यो एक व्यक्ति वा ठाउँदेखि अर्कोमा फैलिँदै जान्छ। यो महामारीले भेटेपछि घरिघरि बान्ता र पखालो आउँछ अनि शरीरको पानी सुकेर शीघ्रै रोगीको मृत्यु हुन्छ। यस महामारीबाट जोगिन छेउछाउको वातावरण स्वच्छ राख्नुपर्छ अनि शुद्ध अथवा उमालेर सेलाएको पानी मात्र पिउनुपर्छ।

लौत श्रोता मानवहरू, विविध चर्चाको कार्यक्रममा आज हामीले हैजा रोगबारे केही जानकारी राख्यौँ र आजको यस वार्ताबाट निश्चय नै हाम्रो श्रोताहरूले अब भने बर्खाको याममा हामीले पानी अथवा त्यसलाई उमालेर मात्र खान्छौँ भन्ने आशा राख्दछौँ। साथमा आफ्नो गाउँठाउँ घर वरिपरिको साथमा गाउँठाउँलाई पनि सफा राखे हामीले हैजा जस्तो महामारीलाई आफूदेखि टाढा राख्न सक्छौँ। लौत श्रोता मानवहरू, यसरी चर्चा गर्दा गर्दै आजलाई देवलको घडीले फेरि एकपल्ट बिदा माग्ने सङ्केत गरिरहेको छ र आगामी दिनहरूमा पनि यस्तै सन्देशात्मक वार्ताहरू लिएर उपस्थित हुने बाचा मार्दै आजलाई पनि बिदा माग्दछु।

0: यतिन्जेलले प्रस्तुत थियो कार्यक्रम विश्वमा हामी र अब अघिल्लो चरणमा सुनौ समाचार।
1: आकाशवाणी हो, अब अजित विश्वबाट सुन्नुहोस् समाचार। सुरुमा प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मु दुई दिवसीय भ्रमणका लागि आज देहरादून पुग्नु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी 14 जुनमा फ्रान्सको निस सहरको भ्रमण गर्नुहुनेछ। दुई दिने ब्रिक्स कृषि मन्त्रीहरूको सम्मेलन आजदेखि मध्यप्रदेशको इन्दौरमा सुरु भएको छ। मौसम विभागले उत्तर पश्चिम भारतमा भोलिसम्म वर्षा जारी रहने पूर्वानुमान गरेको छ र अस्ट्रेलियन ओपन ब्याडमिन्टन टुर्नामेन्टको महिला सिङ्गल्समा भारतकी पीभी सिन्धु सेमिफाइनलमा प्रवेश गरेकी छिन्। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मु दुई दिवसीय भ्रमणका लागि आज देहरादून पुग्नु भएको छ। उहाँलाई उत्तराखण्डका राज्यपाल लेफ्टिनेन्ट जनरल गुरमित सिंह र मुख्यमन्त्री पुष्कर सिंह धामीले स्वागत गर्नुभएको थियो। राष्ट्रपतिले आज देहरादूनमा राष्ट्रपति निकेतनको भ्रमण गर्नुहुनेछ र 132 एकड क्षेत्रफलमा निर्माण भइरहेको राष्ट्रपति उद्यानको निर्माण र विकास कार्यहरूको निरीक्षण गर्नुहुनेछ। भ्रमणको दोस्रो दिन राष्ट्रपति मुख्य अतिथिको रूपमा देहरादून स्थित भारतीय सैनिक प्रतिष्ठानमा प्रासङ्गिक पासिङ आउट परेडमा सहभागी हुनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी 14 जुनमा फ्रान्सको निस सहरको भ्रमण गर्नुहुनेछ। फ्रान्स ल स्लोभाकियाको उहाँको युरोपेली भ्रमणको पहिलो पडाव हुनेछ। 2014 यता प्रधानमन्त्रीको फ्रान्सको यो 7 औपचारिक भ्रमण हो। यस वर्षको फेब्रुअरीमा दुई देशहरूले विशेष वैश्विक रणनीतिक साझेदारीको दर्ता प्राप्त गरेपछि राष्ट्रपति इमानुएल म्याक्रोसँग यो उहाँको पहिलो द्विपक्षीय शिखर सम्मेलन हुने भएकोले यो भ्रमण महत्वपूर्ण मानिएको छ। निसमा दुवै नेताहरूले संयुक्त रूपमा इन्डिया इनोभेट्सको उद्घाटन गर्नुहुनेछ। यो भारतको प्रमुख आविष्कार सम्मेलन हो जुन भारत फ्रान्स इयर अफ इनोभेसनको एक भागको रूपमा आयोजना भइरहेको छ। सम्मेलनमा 120 भन्दा अधिक भारतीय कम्पनीहरू र स्टार्टअपहरूका साथै विश्वभरका प्रमुख लगानीकर्ताहरू र व्यापारिक नेताहरू सहभागी हुनेछन्। निसबाट प्रधानमन्त्री स्लोभाकियाको यात्रा गर्नुहुनेछ र त्यसपछि G7 शिखर सम्मेलनका लागि फ्रान्सको इभियन फर्कनुहुनेछ, जहाँ भारत ग्लोबल साउथको प्रमुख आवाजको रूपमा भाग लिनेछ। आकाशवाणीसँगको विशेष अन्तर्वार्तामा फ्रान्सका लागि भारतीय राजदूत सञ्जीव सिङ्गलाले भ्रमण को महत्वबारे प्रकाश पार्नुभयो।
2: काफी अरसे से जो द्विपक्षीय संबंधों में एक फोकस रहा है हमारा, किस तरह से हम इनोवेशन की तरफ ज्यादा फोकस बढ़ाएं, और दोनों देश एक तरह से नॉलेज इकोनॉमीज हैं, दोनों देश सोच रहे हैं कि किस तरह हमारे संबंध हैं इनको और प्रगाढ़ करें हम, और इसी की वजह से हम भारत इनोवेट्स यहाँ उसका आयोजन कर रहे हैं, जो कि पहली बार है कि हमने इतने बड़े पैमाने पे भारत से डीप टेक स्टार्टअप्स बाहर लाके हम एक मंच पे हम रख रहे हैं।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, वित्तीय समावेशीकरण र उद्यमशीलतादेखि लिएर शिक्षा, स्वास्थ्य सेवा, सरसफाई, आवास, खेल, विज्ञान र शासनसम्म महिलाहरूले विभिन्न क्षेत्रहरूमा महत्वपूर्ण भूमिका खेलिरहेका छन्। एक सोसियल मिडिया पोस्टमा श्री मोदीले भन्नुभयो, ड्रोन टेक्नोलोजी जस्ता उदयमान क्षेत्रहरूमा महिलाहरूको बढ्दो सहभागिताले अवसरहरूको नयाँ मार्गहरू खोलिरहेको छ र देशभरि विकासको परिदृश्य परिवर्तन गरिरहेको छ। उहाँले विगत 12 वर्षमा सरकारले महिलाहरूको नेतृत्वमा भएको विकासलाई अगाडि बढाउन काम गरेको र यो विभिन्न क्षेत्रमा स्पष्ट रूपमा देखिएको जानकारी दिनुभयो। गृहमन्त्री अमित शाहले श्री अमरनाथ यात्राको तयारीको समीक्षा गर्न नयाँ दिल्लीमा एक उच्च स्तरीय बैठकको अध्यक्षता गर्नुभयो। बैठकमा सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, जम्मू काश्मीरका उपराज्यपाल मनोज सिन्हा, सीआरपीएफ, बीएसएफ, सीआईएसएफ, आइटीबीपी र एसएसबीका महानिर्देशकहरू उपस्थित रहेका थिए। अमरनाथ यात्रा 3 जुलाईदेखि सुरु भएर 28 अगस्तसम्म सम्पन्न हुनेछ। उपभोक्ता मामिला खाद्य तथा सार्वजनिक वितरण मन्त्री प्रह्लाद जोशीले आज खाद्य अनि सार्वजनिक वितरण विभागका अधिकारीहरूसित प्याजको खरिदलाई बढाउने र किसानहरूलाई थप लाभ सुनिश्चित गर्नको लागि एक बैठकको अध्यक्षता गर्नुभयो। एक सोसियल मिडिया पोस्टमा श्री जोशीले भन्नुभयो, खरिद मूल्य संशोधित गर्दै 1,650 रुपियाँ प्रति क्विन्टल गरिएको छ। केन्द्रीय मन्त्रीले भन्नुभयो, मूल्य निर्धारण पद्धतिमा सुधार गरिएको छ जसले गर्दा खरिद प्रक्रिया बजारको परिस्थितिहरूप्रति अधिक प्रभावी बन्न सकोस्। सरकारले केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणलाई निवेश प्लेटफर्मको प्रचार गर्ने नक्कली भिडियो अनलाइनमा प्रसारित भएको खबरको खण्डन गरेको छ। भिडियोले दैनिक 22,000 को लगानीमा 80,000 र मासिक 24,00,000 रिटर्न दिने दावी गरिएको छ। पत्र सूचना कार्यालयको तथ्य अनुसन्धान इकाइले यो भिडियो नक्कली भएको र आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरेर बनाइएको बताएको छ। दुई दिने ब्रिक्स कृषि मन्त्रीहरूको सम्मेलन आजदेखि मध्यप्रदेशको इन्दौरमा सुरु भएको छ। यसैबीच कृषि एवं किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले सबै प्रतिनिधिहरूलाई स्वागत गर्दै वसुधैव कुटुम्बकमको भावनालाई अगाडि बढाउनमा जोड दिनुभयो। उहाँले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतको दृष्टिकोण शान्ति र सहयोगमा आधारित रहेको छ। सम्मेलनको मुख्य विषय साना किसान, महिला तथा युवा मार्फत भविष्यका लागि खाद्य सुरक्षा रहेको छ भने सम्मेलनमा खाद्य सुरक्षा, जलवायु परिवर्तन, डिजिटल प्रविधि, महिला किसानको भूमिका लगायतका विषयमा व्यापक छलफल हुने बताइएको छ। श्रम एवं रोजगार राज्य मन्त्री शोभा करण लाजेले 114 अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भारतीय प्रतिनिधि मण्डलको नेतृत्व गर्नुहुनेछ। यो सम्मेलन स्विजरल्यान्डको जेनेभामा हुन लागेको हो। सम्मेलन अवधिमा राज्य मन्त्रीले अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशक, बङ्गलादेश, मोल्दोभ, ब्राजिल र स्विजरल्यान्डका श्रम मन्त्री, बेल्जियमका उपमन्त्री र अन्य विशिष्ट साझेदारहरूसँग भेट गर्नुभयो। एक सोसियल मिडिया पोस्टमा राज्य मन्त्रीले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत सभ्य काम, सामाजिक सुरक्षा र सबैका लागि समावेशी विकासलाई प्रोत्साहन दिन पूर्ण प्रतिबद्ध रहेको छ। पर्यावरण, वन तथा जलवायु परिवर्तन तथा विदेश राज्य मन्त्री कीर्तिवर्धन सिंहले मध्य एसिया र सङ्घाई सहयोग सङ्गठनसँग दीर्घकालीन साझेदारीमा भारतको प्रतिबद्धता दोहोर्याउनु भएको छ। ताजिकिस्तानको दुसाबेमा सम्पन्न एसएसिओ सम्मेलनमा बोल्नुहुँदै विदेश राज्य मन्त्री कीर्तिवर्धन सिंहले एसएसिओमा भारतको प्राथमिकताहरूको रूपरेखा प्रस्तुत गर्नुभयो। सम्मेलनको मुख्य विषय मध्य एसिया एसएसिओको केन्द्र शान्ति र संयुक्त विकास रहेको छ। मौसम विभागले उत्तर पश्चिम भारतमा भोलिसम्म वर्षा जारी रहने पूर्वानुमान गरेको छ। यसका साथै हावाहुरी र चट्याङ समेत पर्ने सम्भावना रहेको छ। मौसम विभागका अनुसार आगामी 2-3 दिनमा कर्नाटक, तेलङ्गाना, आन्ध्र प्रदेश, उडिसा, झारखण्ड, बिहार, उत्तर प्रदेश, पश्चिम बङ्गाल र छत्तिसगढमा दक्षिण पश्चिम मनसुन अघि बढ्नका लागि अनुकूल व्यवस्था रहेको बताइएको छ। यस्तै विभागले आगामी 4 दिन अरुणाचल प्रदेश, आसाम र मेघालयमा मुसलधारे वर्षाको पूर्वानुमान गरेको छ। बिहार, झारखण्ड, कर्नाटक, केरला, माहे, नागाल्यान्ड, मणिपुर, मिजोरम, त्रिपुरा, ओडिसा, पश्चिम बङ्गालको तराई र सिक्किममा भारी वर्षाको सम्भावना व्यक्त गरेको छ। दिल्ली, पन्जाब, हरियाणा, चण्डीगढ, झारखण्ड, राजस्थान, हिमाचल प्रदेश, गोवा, मध्य महाराष्ट्र, मध्य प्रदेश र उत्तराखण्डमा आगामी 2-3 दिन मेघ गर्जन र चट्याङ पर्ने सम्भावना रहेको बताएको छ। यसैबीच सोमबारसम्म तटीय कर्नाटक र आन्तरिक कर्नाटकमा बलियो सतही हावा चल्ने सम्भावना पनि व्यक्त गरेको छ। सिडनीमा जारी अस्ट्रेलियन ओपन ब्याडमिन्टन टुर्नामेन्टको महिला सिङ्गल्समा भारतकी पीवी सिन्धु सेमिफाइनलमा प्रवेश गरेकी छन्। तेस्रो वरियताकी भारतीय खेलाडीले क्वार्टर फाइनलमा चाइनिज ताइपेकी चेन सु युलाई 21-6, 21-9 हराएकी छन्। सिन्धुले सेमिफाइनलमा शीर्ष वरियता प्राप्त जापानकी अकाने यामागुचीसँग प्रतिस्पर्धा गर्नेछिन्। यामागुचीले क्वार्टर फाइनलमा भारतकी तन्वी शर्मालाई 21-14, 21-14 पराजित गरेकी छन्। विश्वकप फुटबलमा आज सोम बीको खेलमा सह आयोजक क्यानाडाले बोस्निया हर्जेगोभिनासँग खेल्नेछ। यसअघि भएको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 गोल अन्तरले तथा दक्षिण कोरियाले चेक गणतन्त्रलाई 2-1 गोल अन्तरले पराजित गरेको छ। एक महिना लामो फिफा विश्वकप 2026 भव्य उद्घाटन गए राति मेक्सिको सिटीमा भएको थियो। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मु दुई दिवसीय भ्रमणका लागि आज देहरादून पुग्नु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी 14 जुनमा फ्रान्सको निस सहरको भ्रमण गर्नुहुनेछ। दुई दिने ब्रिक्स कृषि मन्त्रीहरूको सम्मेलन आजदेखि मध्यप्रदेशको इन्दौरमा सुरु भएको छ। मौसम विभागले उत्तर पश्चिम भारतमा भोलिसम्म वर्षा जारी रहने पूर्वानुमान गरेको छ र अस्ट्रेलियन ओपन ब्याडमिन्टन टुर्नामेन्टको महिला सिङ्गल्समा भारतकी पीवी सिन्धु सेमिफाइनलमा प्रवेश गरेकी छन्। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार अहिले 5:05 मा लिएर पूर्ण उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।